0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 13 गते मंगलबार, सेप्टेम्बर 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व मुटु दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाफ, सत्तापक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
1: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार वनपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा संस्था ल्याउन कानून आवश्यक।
0: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्छ। तापले जुङका किसानलाई अलैंची टिप नभ्याई नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति। सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
0: र जापानमा जारी विश्व एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिकपूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अप्राएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जीएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
0: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै

0: सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराएका छन्। चालू आर्थिक वर्षको दुई महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित भनेको नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भुटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाईका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका हुन। छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल,
1: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
2: पहिले जसरी हामीले विकास गर्यौं नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेशनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
3: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले सुरु गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग, छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले सुरु गर्नुपर्छ भन्ने मेरो धारणा छ।
0: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी, पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक, स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
4: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेको छौँ। होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ, होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारतबीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमाण्डका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
5: गृह मन्त्रालयका अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के भने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
6: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेर स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा 3 दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मिन कुमार अरियालले बताउनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अपनाउनु पर्ने उपाय,
7: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
6: सुखयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याइ नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
10: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति।
12: नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र सोखी 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउने नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र सुखिए नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भनी अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रमशीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़े शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चन्दी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरपीपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरपीपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। एक महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना वर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ। यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित आठ पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुँवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै गहुँ ज्वार मासु दुग्धजन्य पदार्थ वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले बीसौं एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मूलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। शाखा पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। शाखा सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छनृ
6: भोटेको चाहिँ बारी पछिको सिकाई र अप्नाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 को भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोटेकोसी बारी सिकाई र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्यूपानेसँग कुराकानी गरेका छौं।
7: भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
17: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
7: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौ र त्यसलाई हामी इस्टाब्लिसै गर्छौ, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौ, त्यो गर्छौ। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
17: बाढी आउन थाले भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
7: यो विषयमा
17: हामीले के कुरा सुधार गर्नुपर्छ?
7: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले, आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न, सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो। र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ।
6: सांसद श्रीराम नेउपानीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
18: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
6: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो, नदी किनारका पहरेदार बरपिपल विपदको पूर्व
0: पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक।
14: सुखयाममा मागको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका,
0: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो, अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा,
14: र जापानमा जारी विश्व एसियाड अन्तर्गत क्रिकेट वर्षाका कारण रद्द, श्रीलंका सेमी फाइनलमा नेपाल भने बाहिरियो।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचारसँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्की जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटे को छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ। त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ। लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ, खराब संचालक भए पनि घुमपिर त गर्नै पर्यो नि।
19: यो हो हाम्रो रेडियो 103.4 MHz।
20: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
21: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
20: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
21: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
20: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
21: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
22: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858033।
23: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
24: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक बैतेश्वर 3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय बैतेश्वर 7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकोशी 7 हावा तामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिम्चोक 9 कटरा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरी बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरी बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित

नियमित गर्नु हुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नु हुन अनुरोध छ। जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेर सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दो

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमि
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुढे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुढे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षण का लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारी का लागि शेयर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-397-421-943-421-539-403
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा। तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिङ्गुटी लामा बगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 9767-39-5722।
4: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 FM 102 र 94.1

0: ज्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खाडेल।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डोहरू गइहालौ न।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98440065293 र 98414111900।

दुई पटक राष्ट्रपति बनेर देशको अभिभावक तुसमालेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको सर्वसम्मत दोस्रो वरियताको नेता बनाउने निर्णयपछि एमालेभित्र उत्तराधिकारीको बहस शुरू भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले समेत स्वागत गरेपछि भावी उत्तराधिकारीको चर्चा शुरू भएको हो। एमालेमा विद्या भण्डारीको पुनः आगमन नेतृत्व हस्तान्तरणकै कारण एउटा महत्वपूर्ण कडी बन्न सक्ने एमाले वृत्तमा चर्चा छ। भण्डारीको पुनः आगमनसँगै दोस्रो वरियता सहित नेतृत्वको दौड़मा उनको नाम शीर्ष सूचीमै थपिएको छ। दुई पटकसम्म ओलीकै प्रस्तावमा राष्ट्रपति बनेकीले पनि अरू नेताहरूको तुलनामा भण्डारीले अझ भरपर्दो र विश्वसनीय उत्तराधिकारीका रूपमा लिन थालिएको छ। राजनीतिक विश्लेषकहरूले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वामपन्थी आन्दोलन अघि बढ़ाउन सम्भावना नभएकाले विद्या देवी नेतृत्वमा अघि बढ़ाउने सोचले वरिष्ठ नेताको जिम्मेवारी दिएको हुन सक्ने अनुमान पनि गरेका छन्। विद्या मार्फत एमाले र सिंहको कम्युनिष्ट आन्दोलनको पुनर्गठनको सम्भावना रहेको कतिपयको तर्क छ। भण्डारीको संयोजनमा नेकपा एमाले सहितलाई मिलाएर एकीकृत पार्टी बनाउने दिशातर्फ नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ़ाउने अनुमान समेत शुरू भएको छ। एमाले अध्यक्ष ओलीले एमालेभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस र आफू विरूद्धको ध्रुवीकरणलाई कमजोर बनाउन विद्या भण्डारीले अघि सारेका हुन् वा एमाले र समग्र कम्युनिष्ट आन्दोलनलाई गोडबन्द गर्न चाहेका हुन्? हेर्न बाँकी छ। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बन्चोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारी घाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुन्दरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
1: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ।
0: एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 साधन सभा सम्बन्धी सूचना।
3: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाठ पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
2: वार्षिक साधन सभा हुने इकाइ नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध।
2: साधन सभा सम्बन्धी अन्य जानकारीहरू,
3: विधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा

0: परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नु पर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: 好大哥我也把你拿去给俺唱歌我站了路我站了了路没完跟垃圾我是我站的电都不行完了过来牛你让俺看俺我先管你好我那啥我老的干我再给了你我那大问题呢
1: 耶大伯你弟把你抬起来看看你大伯你把你个香不能下面的北地是 rental and catching service 这里可能白眼睛
0: 哎我抓一管管你好我一千万好你再唱歌
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: इच्छा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: होइन पाँडे, त राम्रो लुगा लगाएर कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
7: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
7: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
8: पाण्डोहरू गइहालौ न।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
9: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
10: हाम्रो रेडियो 103.4 MHz।
5: शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
11: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
5: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
10: छलफल तथा निर्णयका विषयहरू सञ्चालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
11: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट सञ्चालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाइ केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
5: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
10: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082/83 सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083/84 भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
11: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
12: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
5: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
12: वार्षिक साधारण सभा हुने मिति 2083/84 असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
5: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083/84 मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
12: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഇടിയോ നിക്ക അവതാർമാ സൗത്ത
1: കൊച്ചി ബരിലേ കൊസ്കു ടി വി പോക്കണി ഭിട്ടി ആപ്നെ ടി വി ബിഗ്യോ അനി ബനൗന ജന ലാഗി കൊണി ബനൗനെ പുക്ക ഉലട്ട ഒയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 रुपियाँमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 986718374। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 8 क्षेत्रपा दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: निरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एस निरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मादी कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठफानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षेमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494213997, 4219043, 4215039 र 4213003।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सरीकोट, दोलखा। तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-5722।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोल

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका
4: क्षेत्रको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षीणित, उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
5: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
4: प्रस्तावहरू:
5: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 वार्षिक कार्य योजना तथा बजेट बारे
5: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
4: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
5: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
4: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
5: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
4: विनियम नीति तथा कार्यविधिहरू संशोधन
5: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
4: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
5: साधारण सभा हुने मिति समय र स्थान
4: मिति 2083 साल असोज 20 गते मंगलबार लहरे माने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
5: नामदे संकलन केन्द्रको कार्यालय अगाडि नामदे संकलन केन्द्र अन्तर्गतका सबै
4: ओडा कार्यालय 32/7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
5: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
4: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
5: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32/7 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
4: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
5: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
4: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
5: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
4: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
5: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
4: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निको भूमि मावि कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
5: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ
6: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan-5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नु हुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नु हुन अनुरोध छ
4: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017019, 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
5: होइन ए पाँडे सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
1: कठै भरिलैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि, सकिगो नि।
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल,
6: साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभामा हुने छलफलका विषयहरू:
5: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
4: साधारण सभा हुने मिति, समय र स्थान:
5: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
4: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती, जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा, सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
5: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
4: नोट:
5: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ, अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुटका संस्था सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
6: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपाद, दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पार्क पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा

0: यी बारे उपस्थितिका लागि सम्पूर्ण शेर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ढुङ्गक जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाडी सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: विशाल श्रीमद भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिल्लीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844994913, 9841699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
3: साधारण सभा हुने मिति समय र स्थान। मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंहटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वास्तविक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा।
2: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
3: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22। स्वदेश तथा विदेशका फाइव स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगा।

0: 我那个物业把你拿去给俺好哥，我占了路，我占了了路，没完的垃圾我是我占了点都过谁玩的过来牛逼了啊！那俺我先管你好，我那啥我老都俺我再给了了了，咋问题呢？
1: 耶，他为了给基本的台阶的可给你，他为了把你个上不能上门的这背地是 rental and catering service 这个什么白眼睛？
0: 哎，我抓你管管你好，我喜欢和你那好的。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
6: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 र 98440168014।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै
1: सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि

0: विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले दुई प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्रसेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: पहिने बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
2: यहाँ सोधे कि त्यो चाहिँ विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
2: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
3: पाण्डुहरू गइहालौ न सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एस मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोइसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ तिन बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 छरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-397-4219-443, 4215-349 र 4213।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सरीकोट, दोलखा। तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोडे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
1: खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ

0: शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 986718374।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ละละขอได้ก็วิ่งฟันนี่น้อยใจไอ้ฮักโอบอดแจ้งแมวโน่บอดแจ้งน้องแมวโน่มีว่ากันลายหมอนหมอนแจ้งตีนตะกูลเสียหวานตะกูลนิ้วนิ้วละไงนะอาวะเสียงควันนี่ฮักมันนะสาวน้องนกอาวะตะแกแมวโน่หลังตาวันเห็นนี
1: ่เย้तबेले केटी बनी थाचे ने खड़के जी तबेले बनी को संपूर्ण सामान अंत 32 रेंटल एंड कैटरिंग सर्विस चरगढ़ में पाई आली छे
0: ए वा वा ट्रॉली को मई हप आई हो होय ना हंता
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिम्चोक 9 कटाचौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असो 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको गर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास कृति संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभामा हुने छलफलका विषयहरू:
2: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
1: साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
3: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ, अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
2: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंहटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तविक नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको ऋणको फाखा ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एमरेसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल नोट बगेको खोला फर्किँदैन मौका आउँछ फर्किँदैन त्यसैले समयमै सम्पर्क गर्नुहोला
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

विशाल श्रीमद भागवत महापुराण ध्यान माहिक्य मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 924 09, 98 44 39 94, 98 41 96 99 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा दिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलख

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति, समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन। सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोडे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुनरावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट। छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भए सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, कालिम्चोक 7 भदौरे दोलखा। जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
2: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
1: वार्षिक साधन सभा हुने इकाइ नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते, क्लासिकल दरबार बैंकेट, जडीबुटी, काठमाडौँ, अरोनीको बस पार्क सँगै। असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। असोज 26 गते गौरीशंकर 5 इबिथान हाटघर। असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो। असोज 27 गते गौरी शंकर साथ जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरी शंकर चार झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरी शंकर एक यार्सा, असोज 29 गते गौरी शंकर गाउँपालिका दुई गैरी डाँडा, असोज 30 गते जनउपकार शाकुश परिसर गौरी शंकर दुई जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको

0: प्राप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाण्डौ सेवा केन्द्र। काठमाण्डौ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली। एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र। राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र। एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभाहल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.fri.endship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलखा।
1: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
2: यहाँ सोधे कि त्यो विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
2: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
3: पाण्डोहरू गइहालौ न सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड
1: पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि

0: टेन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलोखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841070099, 9841070099।
4: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: झ्या कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खांदे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 0949421020.
6: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
7: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
6: यदि छ भने आजै सम्पर्क गर्नुहोस्.
7: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ.
6: हाम्रा सुविधाहरू:
8: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल.
6: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने.
8: जेनेरेटरको 24 घण्टा व्यवस्था. विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने.
6: पर्याप्त पार्किङको व्यवस्था. आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने.
8: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने.
6: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था.
7: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ.
6: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ, दोलखा, 0974812 र 0974844.
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज.

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दो

0: जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको साभा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: वार्षिक श्री कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तविक नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0494216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
2: नोट उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: Papá encendió una llama de Dios, existiendo su mamá, ya mi hogar.
1: Ahora con mi pani no le estoy en joco. Bota no. Viva que la di mol moter tinto con si van a curar ni un diplomata. Agua se pone joco no sabe no lo que agua da que no le va a dar mal gine.
2: Ya, tabele tinti bani thaisen kharka ji. Tabele bani ko shampoo ne saman hai tab 32 rental and catering service charikot ma paye liche.
3: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410282483 र कृष्ण श्रेष्ठ 98640021
5: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
3: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
6: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच,
3: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0449412020।
3: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: पहिने पाडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली बेगुचार सिङ्गटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति, समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन। सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गति काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुनरावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट। छनौट भएका प्रतिनिधि सदस्यहरू।
1: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, कालिम्चोक 7 भदौरे दोलखा।
3: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
3: प्रस्तावहरू,
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 वार्षिक कार्य योजना तथा बजेट बारे,
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
3: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
3: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
3: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
3: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदे संकलन केन्द्रको कार्यालय अगाडि नामदे संकलन केन्द्र अन्तर्गतका सबै
3: ओडा कार्यालय 32/7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
3: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
3: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गत
1: असोज 26 गते सोमबार कालिन्चको मावि भिनपा 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
3: कालिका मावि कालिन्चोक 9 कटाचौर कालिन्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
3: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
3: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ
3: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाइपर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com@jansachetan-5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ माथि
2: उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
3: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिकी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099, 9841070099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര ഹിടേവ് നിക്കേ അത്താർമാ സൗത്ത
1: ગઠઈ બરી લઈ લઈ કોસ્કો ટીવી બોગનોની ભેટી આપને ટીવી બિગડ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવું પડશ તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશ ને શકી ગણી
1: એ ઓરે તીસુ ભાઈ મ પણ તીતી તીર લાગી હાલશ ને હોય ના તે
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा 200 सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
5: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 औं साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
5: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
4: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
5: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
4: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
5: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536।
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
7: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति समय र स्थान
7: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
2: साधारण सभामा छलफलका विषयहरू
7: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन
2: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट
7: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
7: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
2: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
7: संचालक समितिको निर्णय अनुमोदन
2: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
7: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
2: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोला।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 站，听着干的，
1: 爹。

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वास्तविक नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0494216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
2: नोट उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली। एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र। राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र। एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
1: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते, क्लासिकल दरबार बैंकेट, जडीबुटी, काठमाडौँ, अरोनीको बस पार्क सँगै। असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरी शंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरी शंकर 7 मार्बो, असोज 27 गते गौरी शंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते माने डाँडा मावि गौरी शंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरी शंकर 1 यार्सा, असोज 29 गते गौरी शंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरी शंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध।
1: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
0: खड्ग बहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरी शंकर 2 जुगु दोलखा।

0: जनोपकार बचतोता ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: होइन बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाडी सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।

सरकारले सोकी सचिवालयमा राखेका सल्लाहकार र कर्मचारीका कारण राज्य कोषमा मासिक 50 लाख भन्दा बढ़ीको आर्थिक भार परिरहेको छ। साउन 1 गतेदेखि लागू नयाँ तलबमान अनुसार मन्त्रीहरूसँग रहेका सल्लाहकार र कर्मचारीहरूको पारिश्रमिकमा मात्रै मासिक 39,08,741 रूपियाँ खर्च हुन्छ। सचिवालयका कर्मचारीलाई तहगतका आधारमा सुविधा दिइएको छ। सचिव सराहका 7 जना वैतनिक सल्लाहकारका लागि मासिक 5,55,030 रूपियाँ अर्थात प्रति व्यक्ति 79,290 रूपियाँ खर्च हुन्छ। उपसचिव सराहका 15 जना प्रमुख सोकी सचिवका लागि 8,04,165 रूपियाँ अर्थात प्रति व्यक्ति 53,611 र शाखा अधिकृत सराह सुविधा पाउने 28 जना सोकी तथा समन्वय अधिकृतका लागि 13,45,625 रूपियाँ प्रति व्यक्ति 48,058 पारिश्रमिक तोकिएको छ। त्यस्तै नासु सराह सुविधा पाउने 18 जना संचार सहायक र सहायक स्तरका लागि मासिक 6,87,654 रूपियाँ प्रति व्यक्ति 38,203 खर्च हुन्छ। श्रेणीविहीन पदका 19 जना हलुका सवारी चालक र कार्यालय सहयोगीलाई प्रति व्यक्ति 27,172 रूपियाँका दरले मासिक 5,16,268 रूपियाँ भुक्तानी गरिन्छ। यो विवरण मन्त्रीहरूको सचिवालयको मात्र हो। प्रधानमन्त्री सचिवालयको विवरण भने अझै सार्वजनिक गरिएको छैन। कार्यालय व्यवस्थापन, गाड़ी, इन्धन, खाजो र भ्रमण खर्च समेत जोड्दा सचिवालयको कुल खर्च मासिक 50 लाख रूपियाँ भन्दा बढ़ी पुग्छ। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
3: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिस होम सिपेमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: झ्या कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खांदे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अबदेखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना. धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब, खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन.
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 049-412-020.
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा.

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबी थान हाटघर, असोज 27 गते हिमावती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार शाकोष परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू।

0: साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का, सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर 2, जुगु, दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोछन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देहाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदे संकलन केन्द्रको कार्यालय अगाडि नामदे संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
0: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेयर सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मुख्यमन्त्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पार्ट पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावीमा जाँचबुझ गर्दै मानव अधिकार आयोग
1: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौं।
0: सड़क बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानमा लिएर चिन्तामा व्यवसायी
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, किनकि महाकाली सबै ठाउँमा पुग्नु पर्ने अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएको छ।
0: एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लीजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साँझपखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरु सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसैता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौं।
1: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन, पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हालेका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो, प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन, नदिएपछि हामीले प्रहरी कार्यालयले
0: यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो

0: कारवाहीहरू र अब अहिले पूर्व प्रधान न्यायाधीशहरू आफ्नो निवासमै हुनुहुन्छ भन्ने माने विवाद भएन, उहाँबाट पनि कुनै उजुरी बाजुर हामीले आएको अवस्था छैन, त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
1: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
0: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन, त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
1: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो, उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोशिश नगरेको त्यसो भयो?
0: हामीले शुरूआत गरेको चाहिँ रुल अफ ल किन भएन, कानून र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्नेमा हामी शुरूमा प्रहरी कार्यालय जान्छौँ, तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो, हामी अहिले त्यसमा लागेको छौँ, आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिकाहरू सुरु हुनुभयो राज्यको तर्फबाट, त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ, न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
1: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन, यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
0: अब हामी पनि अझ अनुमानमा छौँ, यो प्रश्नहरू संसदमा पनि उठेकै छन्, प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासकै कुरोहरू आइरहेका छन्, यस कारण यसमा चाहिँ तपाईँले यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफै अन्यमा छौँ।
1: अब आज प्रहरी अधिकारीसँग बुझ्नुभयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
0: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ, अहिले प्रहरी अधिकारीको बयान अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ, अहिले निर्णय गरिसकेको अवस्था छैन।
1: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढ़ी हो?
2: मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
0: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकालाई हामी चाहिँ अडान लिनु पर्ने, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप लगाएर बस्दैनौँ।
2: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटे कोशी त्रिशुली नदीको बारीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरे।

0: गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
1: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब सड़कहरूलाई छिटो सञ्चालन गर्ने अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो। त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
0: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा तीन दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
2: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट अब विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
0: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
1: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
0: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
4: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई पनि बिदा दिनुहोस्, नमस्कार।
5: नमस्कार, म सञ्जय ढकाल
6: र म प्रतीक्षा खनालको।
5: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढ़ी प्रभावितहरूलाई आइपरेका विविध स्वास्थ्य समस्या र तिनको समाधान बारे कुरा गर्छौं।
7: कुनै पनि स्वास्थ्य समस्या पर्यो भने 1115 नम्बरको हटलाइन नम्बर छ, फोन गर्दा पैसा लाग्दैन।
6: बाढ़ीसँगै नागरिकता र पासपोर्ट जस्ता आधारभूत दस्तावेज पनि बगे, अब कसरी त्यो दस्तावेज फेरि बनाउने भन्ने बारे कुराकानी।
8: कोही पनि व्यक्तिहरू मेरो डकुमेन्ट मैले प्राप्त गर्न सक्दिन कि भन्ने विषयमा चाहिँ उहाँहरू हात्तिनु पर्दैन, कि उपलब्ध गराउने चाहिँ राज्यकै दायित्व हो।
5: र क्षतिग्रस्त घरहरूमा प्रवेश गर्नुहुन्छ कि हुँदैन र गर्दा केमा ध्यान पुर्याउने भन्ने जानकारी तथा अन्य जीवन उपयोगी सामग्री। भोटेकोशी त्रिशुली बाढ़ी को एक महीना बित्दा प्रभावित क्षेत्र में घाउचोट को उपचार संगे दीर्घकालीन शारीरिक तथा मानसिक स्वास्थ्य समस्या देखिन थालेका छन्। घरबार र आफन्त गुमाएका प्रभावितहरूमा भविष्यको चिन्ता पनि थपिएको छ। ती समस्या र तिनका समाधानका उपाय बारे थप विवरण प्रतीक्षा खनालबाट।
9: बाढ़ीपछि शुरूका दिनमा घाइतेको उपचारमा केन्द्रित प्रभावितहरूको ध्यान अहिले दैनिक जीवन सामान्य बनाउने र भविष्य सुरक्षित गर्ने चिन्तातर्फ गएको छ, जसका कारण घरबार गुमाएका कतिपय प्रभावितमा तनाव र अनिद्रा जस्ता समस्या देखिन थालेको छ।
10: धेरै पानी, ठुलो पानी आयो भने पानी चुहिन्छ, समस्या हुन्छ। हावा उडी आयो भने फेरि यो लाग्ला भनेर डर लाग्छ, राति पनि डर लाग्छ।
9: परिवार, आफन्त र सम्पत्ति गुमाएका प्रभावितलाई विभिन्न निकायले मनोसामाजिक परामर्श दिइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म करिब 15,000 जनाले यस्तो सेवा पाएका छन्। त्यस्तो सेवा कसरी लिने? स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्।
7: त्यही होल्डिङ सेन्टरमा रहनु भएको स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुभयो भने पहिलो कन्ट्याक्ट पोइन्ट त्यही हुन्छ। त्यसपछि उहाँले कहाँ के कसरी भनेर जोडिदिनुहुन्छ। होल्डिङ सेन्टरमा बसेका छैनौँ, आफ्नै घर सबै हिसाबले ठिक छ, तर कतैबाट कतै जोडिएको सञ्जाल छैन भने बाटो छैन, फोन छैन, अरू कुरा छैन, आफू मात्रै छ भने पनि त्यहाँ नजिकमा रहेको स्वास्थ्य कर्मीहरू चाहिँ हरेक घरहरू पनि हेर्ने गरी परिचालन हुनुभएको छ, उहाँहरूसँग सम्पर्क गरेर सेवा लिन सकिन्छ। त्यसभन्दा थप अरू गर्नुपर्ने सन्दर्भमा हामीले 1166 नम्बरको हटलाइन नम्बर सञ्चालनमा ल्याएका छौँ। त्यसमा फोन गरेर जुनसुकै बेला पनि मनोसामाजिक परामर्शहरू, मनोचिकित्सकहरूको सल्लाहहरू लिन सक्छौँ। अर्को बालबालिकाहरूलाई कुनै पनि समस्या पर्यो, केही भयो भने 10981098 नम्बरको हटलाइन नम्बर पनि सञ्चालनमा छ। कुनै पनि स्वास्थ्य समस्या पर्यो भने हामीले 1115 नम्बरको हटलाइन नम्बर छ। यी सबै नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
9: अस्थायी बसोबासमा स्वच्छ खानेपानी, पोषण र सरसफाईको अभाव तथा लामखुट्टेको टोकाईका कारण सर्वरोगको जोखिम पनि बढेको छ। त्यसबाट जोगिने उपाय बताउँदै चिकित्सक डाक्टर शेरबहादुर पुन भन्छन्,
11: हामीले भनौँ न पानी उमालेर पिउनु पर्ने वा त्यसको हामीले प्रयोग गर्न सक्दछौ वा शौचालयहरू बनाउने जुन कुराहरू हामीले गर्ने गर्छौँ, अब त्यो व्यवहारमा ती ठाउँहरूमा सम्भव छ या छैन त्यो कुराको पनि हामीले हेक्का राख्नुपर्ने हुन्छ। र त्यसको लागि चाहिँ अब सम्बन्धित निकाय अथवा संघ संस्था, जुन गैर सरकारी संघ संस्थाहरू हुनुहुन्छ, उहाँले जुन एक प्रकारको सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यदि केही गरी हामीले यी कुरा जुन मैले अहिले भने त्यसमा विशेष ध्यान दिन सक्यो भने हामीले सम्भावित प्रकोपलाई चाहिँ टार्न सक्ने अवस्था चाहिँ रहन्छ।
9: सरकारले प्रभावित क्षेत्रमा हेल्थ डेस्क मार्फत स्वास्थ्य सेवा, रोग निगरानी र खोप सेवा सञ्चालन गरिरहेको जनाएको छ। भोटेकोशी त्रिशुली बाढीमा सयौं घरहरू बगेका छन्। बचेका घरहरू कतिपय हिलोमा गाडिएका छन् त कतिपय घरहरूमा नराम्ररी क्षति पुगेको देखिएको छ। कतिपयले त हिलो पन्छाउँदै घरमा बस्ने तर्खर समेत गरिरहेको देखिएका छन्। यसै सन्दर्भमा हामीले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुननिर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी सबैभन्दा पहिले बाढ़ीले क्षति पुगेका पुरिएका घरहरूमा जाँदाखेरि के सावधानी अपनाउनुपर्छ भनी सोधेका थियौं।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
13: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
14: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
15: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
13: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रिपदेख गर्ने जिम्मा दिनुहोस्।
15: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
14: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
13: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
14: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
13: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो

सबैले आँखा बन्द गरौँ र आफूलाई गोपी भाव मा ढालेर मानौ हामी आफै गोपी हौ। भगवान कृष्ण हामीबाट टाढा हुनुभएको छ, एक झलक मात्र भए पनि भगवान कृष्णको दर्शनको लागि हामी लालायित भएका छौँ। हे गोपाल, हे कृष्ण, हे कन्हैया, एक झलको मात्र भए पनि तिम्रो प्राप्त होस् भनेर सबैले शिरमा वस्त्र राख्ने, आँखा बन्द गर्ने र भगवान्लाई सम्झिने। संस्कृतको श्लोक नबुझे पनि अत्यन्त महत्वपूर्ण यो श्लोक गोपिनीहरूले गाएको श्लोक हो। त्यसमा एकदम रुँदै रुँदै गोपिनीले भनेका छन्, हे कृष्ण, हामीले सर्वस्व परित्याग गरेका छौँ, घर परिवार शाखा सन्तान सम्पत्ति सुख सम्पूर्ण त्यागेका छौँ केवल तिम्रो निमित्त। हे प्यारा, हे श्याम सुन्दर, हे प्राणाधिपे, अब रक्षा दिनुहोस्, रक्षा गर्नुहोस्, दर्शन दिनुहोस् भनेर तारा गोपनीले गाएका छन्। आउनुहोस् हामी पनि यही भावमा डुबेर आँखा चिन्न गरेर भगवानको त्यो दृश्य हृदयङ्गम गरौँ। मानव भगवानलाई हामी जङ्गलमा खोजिरहेका छौँ, हे कृष्ण, हे कन्हैया, कहाँ छौ तिमी, तिम्रो दर्शन बिना त प्राणै निस्किने भयो भन्दै हामी जङ्गलमा भगवानलाई खोजौँ जसरी गोपनीहरूले खोजेका छन्। र यमुनाको तटमा पुगौँ र यमुनाको तटमा गएर भगवानलाई विशेष प्रार्थना यो गोपी गीतद्वारा गरौँ।